रे रे मा बनी बनी रे रे मा मा रे रे मा बनी बनी मा बनी रे रे रे मा मा रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी बनी मा बनी रे रे रे मा बनी ब